0: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: झाइ पार्ने कहिले हो यस्तो चाँजो बाजो मिलाउनु बिहेको?
2: आफै त महादेव कसले देला भयो, बिहे गर्न बिना छुट्टी नगर है सर।
3: आफै त सानो भाइ, दुधको दाँत झरेको छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
1: नगर्ने त बिहे
4: नगर्ने नगर्ने

0: रुई पुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउने, तिमी सुत्ने खाका त टुरिस्ट बनाउने,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: शिक्षा आउँदैन क्या हो यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो
1: झन् भने हाले भइसक्यो झन्।
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको हो नि त,
1: ऊ आइहाल्यो नि।

0: सुन्नुहोस् न
1: भन्नुहोस् न
0: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड आउनु भ्याउँदैन रे त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई
2: दाई।

कलेजमा थिए दुई सुन्दरी, दुवैको नाम थियो चम्पा। चम्पाका पछाडि लाग्थे केटाहरू। कलेजमा थियो एउटा गायक, अनि एक दिन

0: प्रवक्ताले गरे अर्थमन्त्रीको बचाउ, मेहनत गरेर राम्रो बजेट ल्याएको जिकिर।
1: तल्लो अरूण लगायत चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय, निजामती सेवा संशोधन नियमावली स्वीकृत, मधेसमा राष्ट्रपाको पालिका र जिल्ला अधिवेशन निकै विवादित, मधेस प्रदेशको अधिवेशन नै स्थगित।
0: पूर्वी कंगोमा इबोलाबाट 100 जनाको मृत्यु, संयतनापछि इरान र इजरायलले रोके एक अर्का विरूद्धको आक्रमण। मध्य पूर्व तनावले अमेरिकामा हवाई इन्धनको लागत एक महिनामै 26% बढ़्यो।
1: र एसीसी महिला प्रिमियर कपको क्वार्टर फाइनलको समीकरण पूरा, नेपालले थाइल्याण्डसँग खेल्ने 6 नयाँ खेलाड़ीलाई समेट्दै काभा पुरूष भलिबल च्याम्पियनशीप खेल्ने नेपाली टोली घोषणा, सोमालियाली रेफ्रीलाई अमेरिकाले दिएन प्रवेश, विमानस्थलबाटै फर्काइयो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी साडी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। नवनियुक्त गृहमन्त्री गुरूङ र विज्ञान प्रविधि मन्त्री पोनद्वारा शपथ ग्रहण सम्बन्धी खबरबाट। नवनियुक्त गृहमन्त्री सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पोनले आज शपथ लिनुभएको छ। शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाई शपथ खुवाउनु भएको हो। आज प्रधानमन्त्री बालेन्द्र शाहले गुरूङ पोनलाई मन्त्रीका लागि सिफारिश गर्नुभएको थियो। राष्ट्रपति पौडेलले उहाँहरूलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो। गुरूङ यसअघि पनि शाह नेतृत्वको सरकारमा गृहमन्त्री हुनुहुन्थ्यो। सम्पत्ति शुद्धिकरण विवादमा मुछेपछि उहाँले राजीनामा दिनुभएको हो। उहाँमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको थियो। समितिलाई उहाँले क्लीन चिट दिएपछि प्रधानमन्त्री शाहले पुनः गृहको जिम्मेवारी पोनलाई दिनुभएको हो। यस्तै पुनः सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्री पुन महावीर पुन पन्नुभएको थियो र आज फेरि मन्त्रीमा शपथ लिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको मन्त्री परिषदका नवनियुक्त गृहमन्त्री सुदन गुरूङलाई 5 औं वरियतामा लिएको छ। शाहले मंगलबार हेरफेर गरेको मन्त्री परिषदमा गुरूङ 5 औं वरियतामा हुनुहुन्छ। यस्तै विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुन 8 औं वरियतामा हुनुहुन्छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ। आर्थिक विधेयकमा करको दर हेरफेर गरेको विषयमा राप्रपाकी प्रमुख सचेतक खुशबू ओलीले छानबिनको माग गर्दै छानबिन प्रक्रिया अगाडि बढ़ाउन अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताउनु भएको हो।
5: हिजो सम्बन्धित सदनमा बीवाईको कर छानबिन प्रकरण बारे हामी राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत अन्य दलहरूले पनि विषय उठाउनु भएको छ। आज अर्थमन्त्रीज्यू आउनु भएको छ, मलाई विश्वास छ उहाँले यस संसदमा आएर स्पष्टीकरण दिनुहुन्छ होला। तर यो विषय यति गम्भीर भएको छ कि निष्पक्ष र विश्वसनीय छानबिन अब अपरिहार्य बनिसकेको छ। त्यसैले छानबिन प्रक्रिया सम्पन्न नहुँदासम्म अर्थमन्त्रीले आफ्नै विवेक प्रयोग गरेर सुशासन कायम गर्नको लागि नैतिकता र निष्पक्षताको दृष्टिकोणले उहाँले आफ्नो जिम्मेवारीबाट पर रहनुपर्छ जस्तो लाग्छ। म अर्थमन्त्रीजीलाई एउटा कुरा स्मरण गराउन चाहन्छु। अघिल्लो सरकारमा हुँदाखेरि संसदमा उहाँले भन्नुभएको थियो, शंकर दास किन तीर्थ भट्टराईकै अध्यक्षतामा सुनपानी छर्कने समिति बनाए भइहाल्यो नि, त्यो यो समस्या गम्भीर कुशासन र राजनीतिक प्रकृतिको छ, लुटको कुरा छ, संगठित भ्रष्टाचारको कुरा छ, संरक्षणको कुरा छ। आज अर्थमन्त्रीज्यूलाई म सोध्न चाहन्छु, डू यू वान्ट टु टेक योर वर्ड्स ब्याक?
0: संसदमा दर्ता भइसकेको आर्थिक विधेयकका 16 पेज हटाएर अर्थ मन्त्रालयले नयाँ रूपमा विधेयक अगाडि सारेपछि यो विषयमा सरकारको आलोचना भइरहेको छ। यसअघि नै श्रम संस्कृति पार्टीले अर्थमन्त्रीको राजीनामा मागिसकेको छ। यस्तैमा राप्रपाले पनि अर्थमन्त्रीको राजीनामा मागेको हो। संसदमा पेश भइसकेको आर्थिक विधेयकमा करका दर हेरफेर गरेको प्रश्नमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको बचाव गर्नुभएको छ। आज बसेको मन्त्री परिषदको बैठकपछि पत्रकारहरूले उहाँलाई करका दर हेरफेर भएको विषयमा प्रश्न सोध्नु भएको थियो। जवाफमा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले भन्नुभयो, अर्थमन्त्रीले मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनु भएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ।
6: यो आर्थिक विधेयकमा चलखेल भयो,
7: अर्थमन्त्रीजीले एकदम मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनु भएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ।
0: आर्थिक विधेयकमा रहेका करका दर आफू खुसी हेरफेर गरेपछि यो विषय संसदमा समेत प्रश्न उठिरहेको छ। खास गरी विपक्षी दलहरूले अर्थमन्त्रीमाथि प्रश्न गरिरहेका छन् र संसदीय छानबिन समिति गठनसम्मको माग गरिरहेका छन्।
1: प्रधानमन्त्री बालेन शाहले नेपालले भारतीय सीमा मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षी दलले त्यसबारे सभामुखले आत्मआलोचना गरी माफी माग्नुपर्ने माग राखेर सदन अवरोध गरिरहेका छन्। अवरोध भएपछि प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भयो। विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीबी अर्यालले भोलि बिहान 11 बजेसम्मको लागि बैठक स्थगित भएको सूचना सुनाउनु भएको थियो। यसैगरी विपक्षी दलका सांसदहरूको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित भएको छ। आजको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्ति सचाउनु पर्ने माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेका थिए। यता सहितको संसदमा प्राय एक मिनट मौन धारण गर्ने चलन छ, तर आज प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको अगुवाईमा सहितको संसदमा 5 मिनट मौन धारण भएको छ।
0: सरकारले तल्लो अरूण जलविद्युत आयोजना लगायत 4 जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। तल्लो अरूण लगायत लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो। आज सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
8: पहिला कृषि वन तथा पर्यावरण मन्त्रालयबाट छ, तल्लो अरू जलविद्युत आयोजना, लोअर नदी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तारी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने। दोस्रोमा सामान्य प्रशासन मन्त्रालयबाट छ, निजामती सेवा 13 संशोधन नियमावली 2083 स्वीकृत गर्ने महिला मन्त्रालयबाट छ। श्री विशाल कुमार भण्डारी दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने र अन्त्यमा छ, पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय सुरन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने। आजको लेख 4 मुख्य निर्णय
9: सम्बन्धी कुनै पनि समस्या समाधानका

राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको मधेस प्रदेश अधिवेशन स्थगित भएको छ। रासपाको केन्द्रीय निर्वाचन आयोगले आज सूचना जारी गर्दै ज्येष्ठ 28 गतेसम्मका लागि तय भएको प्रदेश अधिवेशन स्थगित गरेको हो। केन्द्रीय निर्वाचन प्रमुख भुवन केसीद्वारा जारी सूचनामा अर्को निर्णय नभएसम्मका लागि अधिवेशनका सबै प्रक्रिया स्थगन भएको उल्लेख छ। केसीले यसअघि आजका लागि तय भएको 12 जिल्ला अधिवेशन पनि स्थगित गर्नुभएको थियो। मधेसमा रासपाको पालिका र जिल्ला अधिवेशन निकै विवादित बनेको छ। अधिवेशनलाई लिएर पर्सा र सिराहामा कार्यकर्ता कुटाकुटमा उत्रिएका छन्। विवादका बीचमा पर्साको नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भए पनि सिराहाको अन्यलमै छ। मधेसका अन्य जिल्लामा पनि अधिवेशन हुन बाँकी छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ma, tu, account open, activate any karobar, sacile sanga. Busy life easy, banau dai harek din, global smart plus life ko tesma banking.
1: दाई एक चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एमसेलमा पैसा असुल
1: हो र
2: हो नि एमसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै #123# डायल गर्नुहोस् वा एमसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एमसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर सरकारी निर्वाचन क्षेत्र रणनीतिक सड़क अन्तर्गतका योजनामा खर्च गर्न आगामी आर्थिक वर्ष 2083-84 लागि 2 अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार आगामी आर्थिक वर्षमा यो आयोजना अन्तर्गतका योजनाले 2 अर्ब बजेट खर्च गर्न पाउनेछन् मन्त्रालयका अनुसार यी सबै आयोजनाको विगत आर्थिक वर्षमा लागेको ठेक्का सम्पन्न गर्नका लागि दायित्व भुक्तानीमा यो रकम खर्च हुनेछ यस शीर्षकका कुल 37 वटा आयोजनामा बजेट परेको छ जसमा कञ्चनपुरदेखि ताप्लेजुङसम्मका जिल्लाहरू समावेश छन् चालू आर्थिक वर्षमा यस्ता आयोजनाले 4 अर्ब 34 करोड़ रूपियाँ बजेट पाएका थिए सरकारले 165 वटै निर्वाचन क्षेत्रमा यस्ता आयोजना सञ्चालन गरिरहेको छ प्रधानमन्त्री केपी शर्मा ओलीले 2077 सालमा निर्वाचन क्षेत्र रणनीतिक सड़क शिलान्यास गर्नुभएको थियो हरेक निर्वाचन क्षेत्रमा एक रणनीतिक सड़क पुर्याउने लक्ष्यसहित शुरू गरिएको यो आयोजनालाई सरकारले स्रोत सुनिश्चितता बिना नै शुरू गरेको थियो सोही कारण हरेक वर्ष आयोजनाले पाउने थोरै बजेटका कारण प्रभावकारी काम हुन सकेको छैन यो आयोजना अन्तर्गतको सड़कको कुल लम्बाई 2210 किलोमिटर हुन आउँछ यी सड़क कालोपत्र गर्ने योजना छ आगामी आर्थिक वर्षका लागि राप्ती राजमार्गले 43 करोड़ बजेट पाएको छ राष्ट्रिय राजमार्गको पहिलो नियन्त्रणमा 3 अर्ब 17 करोड़ बजेट विनियोजन गरिएको छ कुल 69 राजमार्गमा बजेट विनियोजन गरिएको छ आगामी आर्थिक वर्षमा पर्यटकीय राजमार्ग निर्माण कार्यक्रमका नाममा 28 राजमार्गलाई बजेट छुट्याइएको छ जसका लागि 1 अर्ब 45 करोड़ बजेट विनियोजन गरिएको छ
5: जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध चलिरहेको सहकारी ठगीको मुद्दाबाट संगठित अपराधको आरोप हटाएको छ महान्यायाधिवक्ताको निर्णय बमोजिम सरकारी वकिलहरूले जिल्ला अदालतमा आरोप पत्र संशोधनका लागि निवेदन दिएका थिए त्यही निवेदनपछि न्यायाधीश मोहन सुवेदीको इजलासले आरोप पत्र संशोधनको आदेश गरेको पर्साका जिल्ला न्यायाधिवक्ता मोहन प्रसाद गुप्ताले जानकारी दिनुभयो अब जिल्ला अदालत पर्सामा सानो पाइला सहकारी ठगीको मुद्दामा आरोपितहरू र पीड़ितहरू बीच मिलापत्र हुने बाटो खुलेको छ पक्ष बीच मिलापत्र भएमा मुद्दा फिर्ता लिन सकिनेछ 1 असार 2082 सरकारी वकिलको कार्यालय पर्साले सानो पाइला सहकारीको रकम ठगी गरेको आरोपमा रवि लामिछाने सहित 29 जनामाथि मुद्दा दायर गरेको थियो
4: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकार पार्टीको विधानले नभई देशको विधानले चल्नुपर्ने बताउनु भएको छ आज गोर्खाको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटको क्रममा सभापति थापाले 5 वर्ष सरकार चलाउने जिम्मा पाएको रासोपा देशको विधान र संविधान अनुसार चल्नुपर्ने बताउनु भएको हो राष्ट्रिय राजनीतिमा कांग्रेस प्रतिपक्षको भूमिकामा रहेको बताउँदै उहाँले भन्नुभयो रासोपाभित्र के हुन्छ के हुँदैन त्यो हाम्रो सरकारको विषय होइन 5 वर्ष उहाँले सरकार चलाउन पाउनु भएको छ उहाँहरूले सरकार चलाउनुहुन्छ तर सरकार चलाउने भनेको पार्टीको विधानले होइन देशको विधानले हो देशको संविधानले सरकार चल्छ देशको संविधान र विधान अनुसार सरकार चल्छ कि चल्दैन त्यो हेर्ने जिम्मेवारी कांग्रेसको रहेको सभापति थापाको भनाइ छ 2046 साल यता सरकारमा रहेका र प्रतिपक्षमा बसेकाहरूले आफ्नो जिम्मेवारी ठिक ढंगले पूरा गर्न नसकेको सभापति थापाको आरोप छ सत्ता मोहका कारण समस्या भएको उहाँले जिकिर गर्नुभएको छ
5: नेकपा एमालेको पुनर्गठनको सुझाव संकलन प्रदेशगत रूपमा गरिने भएको छ। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलको आज बैठक बसेको थियो। बैठकले प्रदेशगत रूपमा सुझाव संकलन गर्न कार्यतालिका तय गरेको छ। महासचिव शंकर पोखरेलका अनुसार 30 जेठमा बागमती र 2 असारमा कोशी, 4 असारमा लुम्बिनी, 6 असारमा सुदूरपश्चिम, 8 असारमा कर्णाली, 13 असारमा मधेश र 16 असारमा राजधानी प्रदेशमा सुझाव संकलन हुनेछ। 17 असारमा सम्पर्क समन्वय, 18 असारमा जनसंगठन र 19 असारमा विभाग प्रमुख र पदाधिकारीबाट सुझाव संकलन हुनेछ। सुझाव संकलन भेलामा सम्बन्धित भूगोलमा रहेका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्लाका पदाधिकारीहरू सहभागी हुनेछन्।
4: लगातार परेको भारी वर्षाका कारण काभ्रेको रोशी खोलामा पानीको बहाव अत्यधिक बढेपछि बीपी राजमार्गमा सवारी आवागमन रोकिएको छ। सम्भावित जोखिम र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले तत्कालका लागि सड़क बन्द गर्ने निर्णय गरेको हो। जिल्ला प्रहरी कार्य काभ्रेका अनुसार आज दिउँसोदेखि बनेपा, पनौती, धुरीखेल, नवबुद्ध तथा रोशीको माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ। सोही कारण रोशी खोलामा पानीको सतह तीव्र रूपमा बढ़दै गएको र जोखिमपूर्ण अवस्था सृजना भएको छ। प्रहरीका अनुसार रोशी क्षेत्रको 400 बेसी नजिक पहिरो समेत गएको छ, जसले सड़क आवागमन थप जोखिमपूर्ण बनाएको छ। सोही अवस्थालाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे खण्डमा सबै प्रकारका सवारी साधनको आवागमन तत्कालका लागि रोक लगाइएको छ।
5: पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका 12 देउरालीमा मंगलबार दिउँसो कार दुर्घटना हुँदा 3 जना भारतीय पर्यटक घाइते भएका छन्। डुम्रेबाट दमौली हिँडेको BR10AB7739 नम्बरको कार अनियन्त्रित भई दिउँसो करिब 1 बजे दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार 5 जना सवार रहेको उक्त कार अचानक सड़कमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले घाइतेलाई उद्धार गरेको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभएको छ। 3 जना भारतीय नागरिकलाई तत्काल उपचारका लागि दमौली स्थित प्रदेश अस्पताल पठाइएको थियो।
4: चालू आर्थिक वर्ष 2082-83 का लागि सरकारले 6 लाख टन रासायनिक मल ल्याउने लक्ष्य राखेको जनाएको छ। यसका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरिएको छ। मन्त्रालयका अनुसार हालसम्म 4,91,300 टन मलको टेण्डर भइसकेको छ। गत आर्थिक वर्ष मार्गस्थ परिमाण, बाटोमा रहेको मल समेत जोड्दा हालसम्म कुल 5,57,790 टन आपूर्ति भएको छ, जसमा युरिया 3,29,699, डीएपी 2,08,32 र पोटास 27,268 टन आपूर्ति भएको हो। मन्त्रालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष बाँकी मौजदात सहित हालसम्म कुल 4,65,319 टन रासायनिक मल बिक्री भइसकेको छ। बिक्री भएको कुल मल मध्ये युरिया 2,75,993 टन, डीएपी 1,74,002 र पोटास 15,323 टन रहेको छ, आपूर्ति भएको छ, जसमा युरिया 3,29,699, डीएपी 2,08,32 र पोटास 27,268 टन आपूर्ति भएको हो।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। वैशाख महिनामा हालसम्मकै धेरै रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंक अनुसार सो महिनामा मात्रै 2,57,00,000,000 रूपियाँ रेमिट्यान्स विप्रेषण आएको हो। नेपाल राष्ट्र बैंक अनुसार वैशाख महिनाको रेमिट्यान्स मासिक आधारमा हालसम्मकै धेरै हो। चालू आर्थिक वर्षको 10 महिनामा रेमिट्यान्स आप्रवाह गत आर्थिक वर्षको सही अवधिको तुलनामा 41.2% बढ़ेको हो। गत चैत महिनामा 2,09,00,000,000 रूपियाँ रेमिट्यान्स भित्रिएको थियो। चालू आर्थिक वर्षका 10 महिनामा अर्थात वैशाखसम्म 19,16,90,00,000,000 रूपियाँ रेमिटेन्स भित्रिएको छ। गत आर्थिक वर्षको सही अवधिमा 13,57,00,000,000 रूपियाँ बराबर रेमिटेन्स भित्रिएको थियो। अघिल्लो आर्थिक वर्षको बजेट महिनामा रेमिटेन्स आप्रवाह 1,65,30,00,000,000 रहेको थियो। चालू आर्थिक वर्षको वैशाखसम्ममा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह 33% वृद्धि भई 13,26,00,00,000 पुगेको छ। गत आर्थिक वर्षको सही अवधिमा यस्तो आप्रवाह 10.6% बढ़ेको थियो।
2: नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययनरत विद्यार्थीलाई पठाउन पाउने रकममा 5% थप्न पाउने सुविधा दिएको छ। केन्द्रीय बैंकले विनिमय दर घटबढ़का कारण पठाउनु पर्ने रकम नपुग हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पठाउनु पर्ने कुल रकममा बढ़ीमा 5% थप गरी अमेरिकी डलर वा अन्य परिवर्तीय विदेशी मुद्रा विदेशमा अध्ययनरत विद्यार्थीलाई रकम पठाउन सक्ने व्यवस्था गरेको हो। राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजत पत्र प्राप्त निकायहरूका लागि जारी गरिएको एकीकृत परिपत्र 2082 संशोधन गर्दै यो व्यवस्था गरेको हो। केन्द्रीय बैंकले विदेशमा अध्ययनरत विद्यार्थीहरूको विदेशी मुद्रा सटै र डिजिटल कागजातको मान्यता सम्बन्धी व्यवस्थामा पनि सहजीकरण गरेको जनाएको छ।
1: लगातार चौथो कारोबार दिन शेयर बजार घटेको छ। आज नेप्से परिसूचक 1.54 अंकले घटेको हो। सो कमीपछि नेप्से 2733 अंकमा झरेको छ। आज दिउँसो 1:22 नेप्से आजको न्यूनतम अंक 2702 अंकसम्म झरेकोमा त्यसपछि सम्हालिएको थियो। अघिल्ला तीन कारोबार दिन बजार लगातार घटिरहेको छ। बिहिबार 13, शुक्रबार 11 र सोमबार 20 अंकले नेप्से घटेको थियो। आज कारोबार रकम बढ़ेको छ। अघिल्लो दिन जम्मा 4,08,00,000,000,000 कारोबार भएकामा आज 6,44,00,000,000 भयो भने यो कारोबार रकम वैशाख 15 यताकै उच्च हो।
2: अब विदेशका खबर। पूर्वी कंगोमा इबोला भाइरसको प्रकोप घोषणा भएको 1 महिना भन्दा कम समयमा कम्तीमा 100 जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। पछिल्लो तथ्याङ्कले संक्रमण तीव्र रूपमा फैलिरहेको संकेत गरे पनि वास्तविक संख्या अझै बढ़ी हुन सक्ने आशंका गरिएको छ। स्थानीय स्वास्थ्य निकायका अनुसार आइतबारसम्म 550 जना संक्रमित पुष्टि भएका छन्। तीमध्ये 101 जनाको मृत्यु भइसकेको र 19 जना निको भएका छन्। यो विवरण सोमबार सार्वजनिक पछिल्लो अवस्था प्रतिवेदनमा उल्लेख गरिएको हो। यसअघि प्रकोप घोषणा भएको केही हप्तामै संक्रमण फैलिन थाले पनि औपचारिक पुष्टि ढिलो भएको अधिकारीहरूको भनाइ छ। त्यही कारण रोग नियन्त्रण रोकथामका प्रयासहरू थप जटिल बनेका छन्। स्वास्थ्य कर्मीका अनुसार प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाबाट आक्रोशित प्रतिक्रिया, स्वास्थ्य कर्मीमाथि आक्रमणका घटना तथा सशस्त्र समूहको सक्रियताले नियन्त्रण

0: विज्ञानलाई गम्भीर चुनौती दिएको छ। धेरै क्षेत्रमा विश्वासको कमीका कारण परीक्षण, उपचार र सम्पर्क ट्रेसिङ कार्य प्रभावित भएको छ।
1: इरान र इजरायलले पछिल्लो दिनमा भएको सैन्य तनावपछि एक अर्कामाथि आक्रमण रोकेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई तत्काल गोलीबारी रोक्न आग्रह गरेपछि यस्तो घोषणा भएको हो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिभिजन सम्बोधन मार्फत हाललाई देशले आक्रमण रोकिरहेको बताएका छन्। तर इरान र लेबनान स्थित हिजबुल्लाहसँगको संघर्ष अझै समाप्त नभएको उनले स्पष्ट पारेका छन्। यद्यपि इजरायलका रक्षा मन्त्रीले लेबनानमा हिजबुल्लामाथि कार्यवाही जारी रहने संकेत दिएका छन्। उता अर्को विदेशको खबरमा, अमेरिकी एयरलाइन्सले अप्रेल महिनामा इन्धन लागतमा लगभग 6 अर्ब 50 करोड़ अमेरिकी डलर भुक्तान गरेको जनाएको छ। यस्तै जून महिनामा 26% भन्दा बढ़ी र एक वर्षमा 78% लागत बढ़ेको जनाइएको छ। मध्य पूर्व द्वन्दले पछिल्लो 100 दिनमा चरम सीमा पार गरेको कारण यस्तो अवस्था आएको अमेरिकी ब्यूरो अफ ट्रान्सपोर्टेशनले जनाएको छ।
0: अब खेल खबर। मलेसियामा जारी एसएससी महिला प्रिमियर कप प्रतियोगिताको क्वार्टर फाइनलको समीकरण पूरा भएको छ। आज समूह चरणका सबै खेल सकिएसँगै क्वार्टर फाइनलमा पुग्ने 8 देश र क्वार्टर फाइनलको समीकरण टुंगो लागेको हो। जस अनुसार समूह एबाट थाइल्याण्ड र जापान, समूह बीबाट यूएई र ओमान, समूह सीबाट इण्डोनेसिया र मलेसिया र समूह डीबाट हङकङ र नेपाल क्वार्टर फाइनलमा पुगेका छन्। अब क्वार्टर फाइनलका खेलहरू बुधबार हुँदैछन्, जसमा नेपालले थाइल्याण्डको सामना गर्ने भएको छ भने हङकङले जापानको सामना गर्ने भएको छ। यी दुवै खेल बिहान 7:15 बजेदेखि शुरू हुनेछन्। त्यस्तै यूएईले मलेसिया र इण्डोनेसियाले ओमानसँग क्वार्टर फाइनलमा खेल्ने तय भएको छ। यी दुवै खेल बिहान 12:15 बजेदेखि शुरू हुनेछन्।
1: नेपाल भलिबल संघले पाकिस्तानमा हुने कावा पुरूष भलिबल च्याम्पियनशीप 2026 लागि 12 सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। पाकिस्तान भलिबल फेडरेशनको आयोजनामा असार 17 देखि 23 गते जुलाई 1 देखि 7 सम्म इस्लामाबादमा हुने प्रतियोगिताका लागि घोषित टोलीमा 6 नयाँ खेलाड़ीले स्थान बनाएका छन्। राष्ट्रिय टोलीमा पहिलो पटक सन्तोष विक, सरोज बरदेवा, राजेन्द्र धामी, सूरज सुनारा, हिमाल सुनारी र दीपेश कोवर समावेश छन्। बाँकी 6 खेलाड़ी भने गत वर्ष बंगलादेशमा भएको काभा पुरूष नेशन्स कप खेलको टोलीकै सदस्य हुन्। घोषित टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज बरदेवा, राजेन्द्र धामी, सूरज सुनारा, निरपतोष बस्नेत, रबिन नगरकोटी, हिमाल सुनारी, हरिहजोर थापा, दिपेश कुवर र विनोद चन्द रहेका छन्।
0: जापानको आइची नागोयामा हुने 20औं एसियाली खेलकुदको तेक्वान्दो तर्फ नेपालका अभिषेक बराल छनौट भएका छन्। अभिषेक पुरूष 80 केजी मुनि छनौट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ। गत मे 21 देखि 24 तारीखसम्म मंगोलियाको उलान बटारमा भएको 27औं एसियाली तेक्वान्दो च्याम्पियनशीपमा अभिषेकले प्रतिस्पर्धा गरेका थिए।
1: अमेरिकामा प्रवेश निषेध गरिएपछि सोमालियाका रेफ्री मोअर आर्टनले विश्वकपमा रेफ्रीको भूमिका निर्वाह गर्न नपाउने भएका छन्। अमेरिकी भन्सार तथा सीमा सुरक्षाले बताए अनुसार विश्वकपमा रेफ्री गर्ने योजना बनाएका एक सोमाली नागरिकलाई इस्तानबुलबाट मियामी अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि फर्काइएको छ। भन्सार विभागको विज्ञप्तिमा नाम उल्लेख नगरिए पनि आर्टन सोमालियाका एकमात्र विश्वकप रेफ्री हुन्। पीएपीएका अनुसार अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले पनि आर्टन विश्वकपमा प्रशिक्षण र अम्पायरिङ गर्न सक्षम नहुने पुष्टि गरिसकेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
0: गृहमन्त्री मासुदन गुरूङको पुनरागमन, विज्ञान मन्त्रालय महावीर पुनको जिम्मामा शपथ लिएसँगै कार्यभार सम्हाल्दै गृहमन्त्री गुरूङ पाँचौं र पुनलाई 8औं वरियता।
1: करका दर हेरफेर विषयमा तात्यो सदन, राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा, सरकारका प्रवक्ताले गरे अर्थमन्त्रीको बचाउ, मेहनत गरेर राम्रो बजेट ल्याएको जिकिर।
0: तल्लो अरूण लगायत 4 जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय, निजामती सेवा संशोधन नियमावली स्वीकृत, मधेसमा राजसभाको पालिका र जिल्ला अधिवेशन निकै विवादित, मधेस प्रदेशको अधिवेशन नै स्थगित।
1: पूर्वी कंगोमा इबोलाबाट 100 जनाको मृत्यु, सैन्य तनावपछि इरान र इजरायलले रोके एक अर्का विरूद्धको आक्रमण। मध्य पूर्व तनावले अमेरिकामा हवाई इन्धनको लागत एक महिनामै 26% बढ़्यो।
0: र एसएससी महिला प्रिमियर कपको क्वार्टर फाइनलको समीकरण पूरा, नेपालले थाइल्याण्डसँग खेल्ने 6 नयाँ खेलाड़ीलाई समेट्दै काबा पुरूष भलिबल च्याम्पियनशीप खेल्ने नेपाली टोली घोषणा, सोमालियाली रेफ्रीलाई अमेरिकाले प्रवेश दिएन, विमानस्थलबाटै फिर्ता।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: Radio N Aryan
1: 99.1. ए लौ न लौ लौ चटाइ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ.
2: हुन्न हुन्न, चटाइ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: हरि शरण, म लक्ष्मी भुषाल सुनिराछु रेडियो एनआरएन 99.1.
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो

कसैले विश्वासै गरेन, गर्न खोज्ला तर गरी देखाए, भड्केर बाटो हिँड्दै थिए, समय खोज्दै थिए घडी भेटाए, थाहा छैन मैले के पाएँ, जे जति पाए सब आफै कमाए, झुप्रोने भए नि ठिकै छ, जे जति छ सबै आफै बनाए, बिर्सिन मेरा ती दुःखका दिनहरू, एक्लै रोएर म बस्थिन्थे प्राय, मर्दिन मन लाग्थ्यो कहिले क्या, तर म हार मानिन पनि मनलाई सम्झाए, थिएन उपाय, थियो मात्र आँट, दिनहरू धमिलो अनिलो रात, जुनहरू हेर्दै आफैसँग बात, त्यसपछि बिहान शुभ प्रभात, नयाँ दिनहरूसँग नयाँ सोचहरू आउँथ्यो, नयाँ सोचहरूसँग नयाँ जोसहरू आउँथ्यो, नयाँ बोझहरू आउँथ्यो, नयाँ दोषहरू आउँथ्यो, फेरि यस्तो पाराले मेरो मन कराउँछ, तर गलती लेखेन नातले विश्वास नलागे ती मसीलाई सोध, रोएका थिए ती पाना नि पानाले कलमलाई दिँदै थियो दोष, एक दिन त हुन्छ नि भनेर गरेको कहिले नि छोड्दिन बिचमा, अहिले त सब कुरा ठिक छ, पहिला चाहिँ दिदीले हिँड्थे म ठिकमा, हिँडेको बाटोले बिर्सेछ त्यसैले होला म भड्किए रिसमा, हारेर जितेको मान्छे म पनि हेर्छु ल को आउँछ।

तिम्रती आवाज सिकाउँदैछन् थोप्पाहरू फर्काउँदैछन् याद रुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोहित पार्छ लागिरहन्छ झझलको म लेख्दैछु मनले के दोष छैन कलमको भन्दछ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु। साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्ने छु हाम्रो जिन्दगीको कथा। यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ, कहिले पनि तिमीलाई म जाँच दिन। जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर छ, कुर्न मन छैन धेरै अब मलाई। म आतुर छु भित्राउन मूल घरमा, मनको कारागारमा कैदी बनाई थुनेर राख। हाम्रो मायाको सानो संसार हुनेछ थाहा छ।

0: शिष्य आउँदैन कि क्या यार फोन कल लाग्दैन डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो
1: छ भने हामी खुसीको छ
2: न्यू मेम्बर आएको थियो न्यू मेम्बर लिन गएको नि त
1: उहाँ आइहाल्यो नि।

0: सुन्नुहोस् न,
1: भन्नुहोस् न,
0: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड जिन आउनु भ्याउँदैन अरे, त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई?

रोनुको कारण छ सपना मरे मैले पुरी दिए खाडलमा सोच ठुलो तर रहर थिए साधारण आफूबाट आफै साइड भइरहेछु टाढा म बिर्सिए बाटो बिर्सिए

0: स्वर्गीय गायक प्रशान्त तामाङको सम्झनामा दाङ हापुरेकी बहिनी सुशीला विश्वकर्माले गाइने यस्तो गीत चुनावी प्रचारकै क्रममा उनले काम गर्ने ठाउँमा पुगेपछि
1: बहिनी यही काम गर्नुहुन्छ के काम गर्नुहुन्छ

0: Thank you, it means a lot, guys.
1: मलाई लाइभ पर्फर्मेन्स भन्दा पनि रेकर्डेड एमपी3 सुने जस्तो लाग्यो. मान्छेले लिपसिङ गरेर हो कि जस्तो
0: लागेको
1: छ. तपाईँ तपाईँ स्टुडियोमा जानुभयो भने त्यहाँ मिक्सिङको मान्छेले दुःखै पाउँदैन. दामी दामी एकदमै राम्रो. कमेन्ट गर्नलाई केही पनि छैन.
0: जस्ट अडियन्सहरूको तिमी फेभरेट हुन्छ ब्रो. यु गिट इट फर द अडियन्स. थ्याङ्क यू म्यान. थ्याङ्क यू. थ्याङ्क यू.

0: Thank you everyone.
1: बाल छैन सर, कस्तो लाग्यो त परफर्मेन्स? तिमीहरूको ग्रुपको नाम चाहिँ के हो अरे?
2: जेवाइडी
1: ग्याङ आइसकेको छ। जेवाइडी ए जेनी योङ्गी डिएनएक्स जेवाइटी को परफर्मेन्स कस्तो लाग्यो? हाम्रो जजेसलाई पनि सुन्न चाहन्छु।
3: मोस्टली फ्री स्टाइल फ्री भर्सेस हामीलाई हुन्छ अन बिट होइन, रमाइलो हुन्छ अनि पास्टर माइक पालापिलो गर्ने हो। अनि अहिलेको साइफर यसमा चाहिँ अलिकति फरक के भयो भन्दाखेरि, सबभन्दा पहिला त प्रस टु द ब्याक भोकलिस्ट हो, हामीले हाइपम्यानको काम गरेको राम्रो गुड जब अन डिएनएक्स हाइपम्यान काम एकदम गुड जब अन हाइपम्यान। अनि जेनिसको भर्समा पनि लास्टमा छोड्दाखेरि हाम्रो यङ्गीले पनि हाइट दिइरहेको थियो, पछिबाट त्यो फिलरहरू हालेर भए पनि उसले क्लियर भर्स कम्प्लिट गरिदिइरहेको छ। गुड जब यङ्गी देयर। त्यो चाहिँ एकअर्कालाई कभर गरेको एस असम त्यही हो क्रु भनेको, स्टेजमा सँगै क्रु भनेको। अनि प्लस यो साइफर राउन्ड चाहिँ मलाई मजा आएर चाहिँ किनभने उहाँ चाहिँ कन्सर्ट हेरेर जस्तो लागेको छ। अनि दुईवटा डिफरेन्स चाहिँ के भन्दाखेरि, अहिलेको स्ट्यान्ड माइकमा गर्दा चाहिँ केटाहरूले कस्तो थियो भन्दाखेरि टिभीको लागि रेडी भएर गरे जस्तो क्या, यहाँ चाहिँ फोकस है हल्यो भने चाहिँ आउट अफ फोकस हुन्छ, त्यो त स्ट्यान्ड माइकमा पालै पिलो गाउँ है भनेर त्यो दामी गरे क्या केटाले होइन। तर यो चाहिँ कन्सर्ट हेरे जस्तो लाग्यो क्या मलाई चाहिँ, हुन्छ नि तिनजना नेपालको टप ऱ्यापर आइरहेछ होइन, ल कन्सर्ट तिनीहरूको हो होइन, पहिला तिनजना पुरै भाइ दिएर जोस हुन्छ नि एकदमै जमायो जोस, हामी सबजना फ्यान्स यो गीतहरू थाहा छ भन्ने टाइपको क्या, त्यो दियो जोस हुन्छ नि कि मेरो एकदम दामी छ यो, तिम्रो टिम बनाएर खाइदिनु रहेछ पुरा संसार यसरी तिनजना है। मलाई चाहिँ आज पनि अब सबैजना बेडरुम प्रड्युसर भइरहेछ, यो संसार एक्लो एक्लो भइरहेछ, ब्यान्डहरू पनि छैन, बेडरुम हेभी मेटल ब्यान्ड भन्छ, सिङ्गल बिट मेकर उसले पनि आफै मिक्सिङ गर्छ, सिङ्गल ऱ्यापरहरू छ, हाम्रो जमाना ऱ्याप क्रु हुन्थ्यो, रकको ब्यान्ड हुन्थ्यो, सो ऱ्याप क्रुहरू पनि फिर्ता आएको मलाई हेर्न मन लाग्यो यो ब्यान्डले गर्दा होइन, यो जेवाइडीले गर्दा चाहिँ आई वान्ट टु सी अ लॉट अफ ऱ्याप क्रुज कमिङ ब्याक, जस्ट लाइक बीए जीएस सोलहरू भने जस्तो, गिरीश प्रणेल युनिटी भने जस्तो, नेफसाडास भने जस्तो ऱ्याप क्रुहरू आए, द रिटर्न अफ ऱ्याप क्रु मैले देखेँ आज। गुड जब म्यान, किप इट अप।
4: एन्टरटेनिङ एपिसोड चाहिँ यो साइफर राउन्ड हुन्छ है, त्यस्तो लागिरहेछ मलाई चाहिँ। अनि वी कुड सी द्याट हुन्छ नि, कतिको फर्स्ट टाइम होला क्या केटाहरू यस्तो थाक्यो क्या हुन्छ नि, अहिलेसम्मको यत्रो यात्रामा चाहिँ आई थिङ्क आजको राउन्डमा चाहिँ एकदम थकित देखेको चाहिँ यो साइफर राउन्डमा होला है। अनि टक अबाउट द साइफर होइन, यो चाहिँ ठ्याक्कै बिचमा बिच स्विच पनि थियो, अनि त्यसपछि डिजे आशिष डिड अ गुड वर्क है, केटाहरू गुड वर्क है, त्यो इम्प्रोम्प्टु मिक्सिङ चाहिँ उसले ठ्याक्कै मिलाइहाल्यो है, अलिकति होइन यो बिटको क्लस्टर थिएन होला क्या, फुल क्लस्टर फाइल थिएन होला, दुईटा बिटलाई चाहिँ मजाले इम्प्रोम्प्टु मिक्स गरेर चाहिँ इट साउन्डेड अडिबल है। अनि पर्फर्मेन्स वाइज चाहिँ केटाहरूको यो मैले सोध्न त नपर्ने हो, बट आई थिङ्क इट वाज अल प्री रिटन भर्सेस है, केटाहरूको पहिले लेखिदिएको पर्छ है, कि जेनिसले
5: आदि चाहिँ थोरै लेखा थोरै चाहिँ
4: जेनिसले के फ्रेस लेखा
6: होइन
4: हुन त, अब त्यो अहिले त्यो प्रेसरले गर्दाखेरि पनि केटाहरूले चाहिँ फ्रेस लेख्न पाएको छैन, त्यो देख्न पाए होइन, तर वाफ अमेट भर्सेस चाहिँ राम्रै हो, तर अब साइफर भनेको थियो अनि यसो फ्रेसली लेखेर आएको भए चाहिँ म झन् बेसी पोइन्ट दिन्थे होला है, तर दिस वाज अ गुड पर्फर्मेन्स ब्रोले भने जस्तै एउटा कन्सर्टमा कन्सर्ट लाइक वाला सो नै थियो है, केटाहरूलाई चाहिँ सिङ्गल भन्दा पनि ग्रुपमा यसरी साइफर गर्दा चाहिँ दामी देख्दो रहेछ भने आज हामीले थाहा पायो होइन, सो जे मलाई रमाइलो लाग्यो, दामी लाग्यो।

मी लजाउँ चेकिङ माया आउन यता मेरो छेउ उम्लेको दिपको चिया मजाले पोख्न देऊ पोखिन देऊ मिठो चिया तिम्रो बदनमा मेरो लागि सीता तिमी तिम्रो लागि रावणमा बस्छ मेरो काखैमा घुम्न जम्ला रायत कसम तिमी जस्तो रानीसँग खेला छैन फ्वाइट खाएको प्यासीमा आज प्यास मेट लागे तपिएको यो माथाले समुद्रको बेट लाग्यो।

लगाउने तिम्रो ती चालहरू, मलाई खेर राख्नु मन लाग्ने तिम्रो कालो बालहरू, तिम्रो मुटुको बिटमा मिठो गीत लेखी तिमीलाई मेरो धुप नचा, तिमीलाई पनि हिट बनाए तिमीलाई, हाम्रो छोरी भए भने मिस बनाए तिमीलाई, तर छोरा भए भने साइन्टिस्ट बनाए तिमीलाई।

नसालो हेराइले बनाइदियो गाइडे, यो भएको मलाई त तिमी नै चाहिने, मायाले थिचन करोडको बिचमा तिमी जस्तो अरू खोजी नपाइने, राम्रोको खोजमा तिमी नपर सोचमा कमर हल्लाइदे जोसमा बरु जेसुकै होस् न ल, हिरो वाला गुन्डा म त आउँदिन फोर्समा, सिधै मायामा पास सुन्छु लिदिन कोर्समा।

यसरी नाचेको भएन भाइ, अरे तैले नाचेको हुँदै भएन भाइ, यता हेर कसरी नाच्दैछ तेरो दाइ।